0: और भी इनकार नहीं किया जा सकता। रेडियो की रिवायती नशरियात के साथ साथ एफएम जैसी रेडियो खिदमात इबलाग के इस ज़रिए की इफादियत और अहमियत का मुंह बोलता सबूत है। तफरी और मालूमात फराहम करने के इस नए तरीक़े ने खुसूसन नौजवानों को नया जोश और हौसला दिया है। रेडियो ने जहां लोगों को मालूमात और सामान तफरी फराहम किया, वहीं कुदरती आफात से लेकर ट्रैफिक जैसे मसाइल को भी सबसे पहले रेडियो ही कवर करता है। ख़ासकर अगर हम अपने मुआशरे की बात करें, जहां आए दिन राब्ते का ज़रिया यानी मोबाइल फ़ोन अब आम होने लगा है, बड़े शहरों में हड़तालें वगैरह होती हैं, तो राब्ते का कोई और ज़रिया नहीं बचता। लोग कहते हैं टीवी पर ख़बरें देखने को मिल जाती हैं, लेकिन टीवी तभी चलेगा जब बिजली होगी, तो लोड शेडिंग भी एक बड़ा मसला है। ऐसी सूरत हाल में रेडियो अपना मकाम मज़ीद बनाता जा रहा है और आगे निकलता जा रहा है। रेडियो की इस अहमियत को अक्वामे मुत्तहिदा के साबिक सेक्रेटरी जनरल बान की मून ने इस तरह बयान किया था कि अपनी ईजाद से लेकर अब तक रेडियो ने लोगों को सोच दी, तब्दीली के दरवाजे खोले और जान बचाने वाली मालूमात का ज़रिया बना। उन्होंने मज़ीद कहा कि रेडियो तफरी के अलावा मालूमात और तालीम व तरबियत फराहम करता है। रेडियो इत्तलात व मालूमात के साथ साथ अवाम के अहम मसाइल को उजागर करके उनके मुमकिना हल पर माहिराना गुफ्तगू पर मबनी प्रोग्राम भी नशर करता है, जिससे ख़ास तौर पर नौजवान अवाम की मुस्बत फिक्र मुतासर होती है। रेडियो ने लोगों को शूर दिया। रोज़मर्रा की मसरूफियात के दौरान भी रेडियो की नशरियात सुनी जा सकती हैं। आज भी सोशल मीडिया, प्रिंट मीडिया और टेलीविज़न की इतनी तरक्की के बावजूद रेडियो अपनी अहमियत कायम रखे हुए है। इंटरनेट और सैटेलाइट जैसी जदीद टेक्नोलॉजी ने रेडियो की पहुंच और सामईन की तादाद में इजाफा करते हुए इसे मज़ीद कम खर्च का हामिल ज़रिया इबलाग बना दिया है, जिसकी वजह से दुनिया भर में रिवायती और गैर रिवायती रेडियो स्टेशंस की तादाद में इजाफा हो रहा है। ये माशियात का उसूल है कि जब तलब बढ़ती है तो फिर रसद में भी इजाफा होता है, यानी लोग रेडियो सुनना चाहते हैं तो ही रेडियो स्टेशन की तादाद बढ़ रही है। रेडियो की वो बेशुमार खूबियां हैं जो इसकी सुनने की सलाहियत, इसकी पहुंच की वसत, इसके कम खर्च होने और इसकी नशरियात के तनव्व से जुड़ी होती हैं, जो इसे इत्तलात, मालूमात, मकालमा और तफरी का एक उम्दा ज़रिया इबलाग बना देती हैं। और तरक्की पज़ीर माशरों जहाँ बेशुमार तबई, समाजी, माशी और सियासी मसाइल इबलाग आम्मा की राह में हायल हैं, वहाँ रेडियो अपनी तमाम तर खूबियों के साथ उन लोगों तक पहुँचता है जो मसाइल की वजह से तरक्की की शाहराह के कहीं आखिर में हैं, जिनमें नौजवानों की भी खासी तादाद है। इस दिन को मनाने का मकसद अवाम और मीडिया में रेडियो की अहमियत को मज़ीद उजागर करना है। फैसला साजों को रेडियो के ज़रिए इत्तलात व मालूमात तक रसाई फराहम करने के साथ साथ इसके एहतमाम के हवाले से कायल करना और ब्रॉडकास्टर्स के बाहमी रवाबित और तआवुन को फ़रोग देना है। तो अब जहाँ तक रेडियो की बेपनाह वसत और अहमियत की बात है, तो नौजवान इसके प्रोग्रामों में हिस्सा लेकर अपनी सलाहियतों को उजागर कर अपनी शख्सियत संवार और निखार सकते हैं। ये सच है कि रेडियो नौजवानों की शख्सियत में फ़रोग और किरदार साजी में बहुत मुआविन साबित होता है। नौजवान रेडियो पर मुख्तलिफ तरह के प्रोग्रामों, मसलन अदबी, सकाफती, मालूमाती, मुकाबला जाती, ड्रामा, मुबाइस वगैरह सुनते हैं, तो उनके अंदर एक जोश पैदा होता है, एक जज्बा बेदार होता है کہ وہ بھی ان پروگراموں کا حصہ بنیں، کوئی تخلیقی کام انجام دیں اور اپنی شخصیت کو کامیاب بنانے میں سرگردہ رہیں۔ تو نوجوان ریڈیو تو سنتے ہی ہیں، ساتھ ہی وہ یہ بھی سنتے ہیں اور اس پر غور کرتے ہیں کہ اناؤنسر کی آواز کیسی ہے، اس کا پروگرام پیش کرنے کا طریقہ کیسا ہے۔ یہ تمام باتیں بہت ضروری ہیں، ایک انسان کی شخصیت سازی کے لیے بہت ساری باتیں ہیں جیسا کہ میں نے پہلے ابھی ذکر کیا تھا۔ اس کے ساتھ ساتھ یہ بھی ضروری ہے کہ وہ اپنی خواہش کو کس طرح تکمیل تک پہنچائے۔ اب جیسے ریڈیو کے اناؤنسرز ہوتے ہیں تو نوجوانوں میں یہ خواہش ہوتی ہے کہ میں بھی اس جیسا اناؤنسر بنوں۔ اب اس جیسا اناؤنسر بننے کے لیے آپ کو کتنی محنت کرنی پڑتی ہے، یہ آپ اسی اناؤنسر سے پوچھیں کہ اس نے کس طرح اپنی آواز کو ایک خوبصورت آواز بنایا، اس نے کس طرح زبان پر کنٹرول حاصل کیا۔ دیکھیے، صرف اچھی آواز کا ہونا ہی ضروری نہیں ہے، بلکہ جس زبان میں آپ بات کر رہے ہیں اس زبان پر بھی آپ کو پورا عبور حاصل ہونا چاہیے، اور اس کے لیے ضرورت ہے ٹریننگ کی، محنت کی۔ تو جیسا کہ میں نے شروع میں عرض کیا تھا کہ شخصیت سازی کے لیے یا کردار سازی کے لیے کیا کیا چیزیں بہت ضروری ہوتی ہیں، خیالات، احساس و جذبات، برتاؤ، یہ تمام چیزیں ایسی ہیں جو ایک فرد سے دوسرے فرد میں نہیں مانی جاتی ہیں، یعنی کہ مختلف ہوتی ہیں۔ تو شخصیت کے فروغ کے لیے جیسا کہ میں نے پہلے عرض کیا تھا، کھلے دماغ کی ضرورت ہے، یعنی آپ کے ذہن میں بالکل کھلا پن ہونا چاہیے۔ جب بھی آپ جس بات کے لیے سوچ رہے ہیں تو اس کے لیے آپ کا دماغ بالکل کھلا ہونا چاہیے، نرم خو بہت نرمی کے ساتھ گفتگو کرنی چاہیے، ایمانداری اور وفاداری یہ بہت ضروری ہے۔ ہر کام کے لیے ایمانداری اور وفاداری کا ہونا بے حد اہم ہوتا ہے۔ نئے نئے لوگوں سے آپ رابطہ قائم کریں، آپ تعلقات بڑھائیں، ان کی سنیں، اپنی بھی سنائیں، یعنی ایک اچھے سامع ہونا بھی بہت ضروری ہے۔ صبر و تحمل اور مشکلات کا سامنا خندہ پیشانی سے کریں، یہ تمام چیزیں ایک بہترین شخصیت کے لیے بہت ضروری ہیں۔ ان کا دھیان رکھیے، ان پر غور کیجیے۔
1: نوجوانوں کی کردار سازی میں آکاش وانی کا رول۔ ابھی آپ یہ تقریر سن رہے تھے، پیش کر رہے تھے جناب ایس ایم شفیق۔ سامعین، آکاش وانی کی نشریات صرف تفریح کا ذریعہ ہی نہیں ہے، بلکہ یہ عوام کو جوڑنے اور سماجی ترقی کا اہم ستون بھی ہے۔ عوام میں بیداری لانے اور ان کو تعلیم فراہم کرنے کا ذریعہ بھی۔ سامعین، خبروں کے ذریعے دنیا کا احوال، موسم کا حال اور سرکاری پالیسیاں عوام تک پہنچانے میں آکاش وانی کی نشریات ایک اہم رول ادا کرتی رہی ہیں۔ اس کے ساتھ ساتھ زراعت، صحت اور تعلیم کو دور دراز اور دیہی علاقوں میں معلومات فراہم کرنے میں آکاش وانی کی نشریات نے اہم کام انجام دیا ہے۔